0: श्रोताओं ये गाना ये ऐसा है कि शायद हमारे जो भी मेहमान हैं उनकी उनकी यादों से कहीं ना कहीं तो जुड़ा होगा तो पूनम जी हमारे काफी लोगों के संदेश हाँ, भी आए हैं उनको भी हम पढ़ते थे
1: वो हम शेयर करना चाहते हैं तो प्रदीप जी ने कहा लिखा है शुरू में ही कार्यक्रम का शुभारंभ सत्या जी ने एक छोटा सा क्लिप भेजा है कि किड्स ऑफ टुडे डोंट नो व्हाट स्ट्रगल इज ड्यूरिंग आवर टाइम्स We have watched England versus Nigeria matches on black and white TV. If you increase brightness, England team disappeared. Reduce the brightness, Nigeria team disappeared. And if the wind blew a bit to sway the antenna, both the teams disappeared. फिर लीला जी लिखती हैं पूनम जी की मधुर आवाज में समाचारों की प्रस्तुति सराहनीय रही. थैंक यू लीला जी. रेखा राजवंशी जी का विचार पूरे स्वतंत्रता संग्राम का निचोड़ था ये शायद रेखा जी ने नोटिस नहीं किया उन्होंने शुरू से मैंने उन्हीं का उनकी चार लाइनें पढ़ी थी राजेश जी लिखते हैं नमस्कार जी देयर वाज रोटी एंड कमल का फूल आल्सो प्लेड सम रोल इन 1957 रिवोल्ट अजय जी प्रदीप जी लिखते हैं अजय जी ने 1957 के सैन्य विद्रोह को की कहानी बहुत ही रोचक अंदाज में सुनाई वह भारत के स्वतंत्रता संग्राम का आरंभ था पूर्ण स्वतंत्रता पाने में हमको 90 अतिरिक्त वर्ष गुलामी की खेलने पड़े थे यदि वह प्रयास सफल हो गया होता तो आज का भारत एक परिपूर्ण विकसित देश होता फिर वो लिखते हैं एज इट वॉज नॉट ऑर्गेनाइज एंड नो सच लीडरशिप इन 1957 रिवोल्ट बिकॉज ऑफ दिस इट वॉज नॉट सच सक्सेस लीला जी लिखती हैं एक छोटी सी कविता भेजी है उन्होंने शीर्षक है बंटवारे के दंश देश के बंटवारे के दर्द को कैसे बुलाया जा सकता लाखों का विस्थापित होना कभी भुलाया ना जा सकता दुर्भावना का जहर समाप्त हो सद्भावना का पुण्य भर्व हो अनेकता में एकता भाव का पुनः पनपना संभव हो बंटवारा झेला नहीं जिन्होंने वे हैं बंटवारे के दर्द से नितांत छूटे भुक्त भोगियों का क्या हाल होता बंटवारा झेलने वालों से ही पूछें बंटवारे का दर्द आज भी सताता है अपनी जन्मस्थली की याद दिलाता है आज भी याद आते हैं जो उस दिन बिछुड़े बंटवारा और दंश छोड़ ही जाता है स्वरचित किया लीला ललतवानी जी ने इसके बाद फिर राजेश जी लिखते हैं इट्स अ नाइस इन्फॉर्मेशन विच वी आर हियरिंग नाउ रिगार्डिंग द पर्संस फ्रॉम लाहौर शैला जी लिखते हैं यतेन जी आपकी प्रस्तुति एक बार फिर से देशद्रोहियों के प्रति आग भड़का देगी जब आपका जब अपना ही सिक्का खोटा हो तो किसको दोष दें 379 मिलियन भारतीय जनसंख्या व 200,000 अंग्रेज क्या हमारे पूर्वज इतने नपुंसक थे अंग्रेजों को छोड़ने को खदेड़ने में कतई नहीं जयचंद जैसे विश्वासघाती अधर्मी आज तो हैं ही उस समय भी अधिक रहे होंगे किंतु अविनाशी भारत को तोड़ना संभव नहीं स्वदेश की विलक्षण शक्ति व क्षमता पर आज हमें गर्व है जय हिंद जय भारत बहुत बढ़िया शैला जी लीला जी लिखती हैं सिर पर कफन बांधकर इन्होंने फिर एक कविता लिखी है माफ़ कीजिएगा बहुत मैसेजेस हैं तो कविता ना पढ़ पाऊँगी बट शुक्रिया आपकी कविता के लिए शैला जी लिखती हैं अभिनेता प्राण के शब्द जब तक मजबूरी ना हो कौन कम्बक छोड़ता है लाहौर लाहौर वॉज कंसिडर्ड वन ऑफ द मोस्ट ब्यूटिफुल सिटीज इन द वर्ल्ड संत साहब की बातचीत सचमुच ऐसा ही लग रही है जैसे परिवार ने हमको बताई थी हम भी बंटवारे के ऐसे ही भुक्त भोगी हैं लीला जी कहती हैं शैला जी लिखती हैं ऑल दो आई डिड नॉट एक्सपीरियंस द पेन एंड एट्रोसिटीज ऑफ बंटवारा My book, A Deranged Mind, is about Jallianwala Bagh and its epigenetic effect on the next four generations. Phir kisi ne likha hai ki AI singer and AI composer, paheli ka unhone jawab diya. Renu ji likhti hai, Lata's song is, Ae Mere Watan Ke Logo. To unhone bhi jawab de diya. Phir DK ji likhti hai, Lata Mangeshwar ka gana, Ae Mere Watan Ke Logo. फिर एक और मैसेज आया है वह उसमें लिखा है लता जी का सॉन्ग اے میرے وطن کے لوگوں ذرا آنکھ میں بھر لو پانی. ایک اور میسیجز میں بھی یہی گانا انہوں نے مینشن کیا ہے. رام دوبے جی لکھتے ہیں, گڈ پروگرام ٹیم, دا ڈسکشن اباؤٹ اے آئی از ریئلی ٹاپیکل. پھر نمسکار درپن ٹیم, ڈاٹا منگیشکر سانگ ہے اے میرے وطن کے لوگوں, ایکسلنٹ پروگرام سو فار, تھینک یو. لیلا جی لکھتی ہیں, پہلی کا اتر ہے میرے وطن کے لوگوں. تو کافی لوگوں نے اسے ریکارڈ کر لیا ہے, کسی نے پورا گانا ہی لکھ دیا ہے اس میں. پردیپ جی لکھتے ہیں, ریکھا جی کی دیش پریم کویتا نے سوتنترتا دیوس وشیش کارکرم کو اور سندر بنا دیا, سندر کاویہ پٹن کے لیے سادھواد ریکھا جی. پھر ریکھا جی ان کا جواب دیتی ہیں, بہت آبھار یتین جی اور اجے جی, ہاردک دھنیواد سب کا. پردیپ جی لکھتے ہیں, بہت سامیک کارکرم, منورنجک اور گیان وردھک. سنیل جی لکھتے ہیں, گریٹ درپن پروگرام پروگریسنگ آن اے آئی, وی ریکوائر ا لاٹ آف ڈسکشن اینڈ گائیڈنس. لیلا جی لکھتی ہیں, ریکھا جی کی اپرتیم دیش پریم کی کویتا نے سوتنترتا دیوس وشیش کارکرم کو اور بھی سندر بنا دیا ہے. ریکھا جی لکھتی ہیں, بہت اچھی جانکاری, یہ اتہاس ہی ہماری دھروہر ہے. لیلا جی پھر لکھتی ہیں, ہمیں بہت خوشی ہے کہ ہم ریکھا جی, راجونشی, سنت صاحب, کالرا صاحب, شاردا شرما جی اور برہم شرما جی سے پورنتہ گہن سمپرک میں ہیں. ریتا جی نے لکھا ہے, میرے وطن کے لوگوں. شیلا جی لکھتی ہیں, شرما جی, تلک جی, وسنت رام جی کے سنسمرن ہردے ودارک ہیں, بھارت کے وبھاجن کی ویدنا اسمرنیے ہے. ہیم لتا جی لکھتی ہیں, درپن نمستے, ریڈیو پروگرام ٹیم, آل مائی فرینڈس, ویری انجوائبل انٹرسٹنگ پروگرام اباؤٹ بٹوارا, اباؤٹ دا بٹوارا انٹرویو از ویری انٹرسٹنگ. آئی ڈونٹ نو دس, آئی واز اونلی 6 years old. تھینکس ٹو دس انفارمیشن اگین.
0: جی, تو یہ تو ہمارے شروتاؤں کے تھے. تو ایک ہریالی چیز کر کے کروز ہو رہا ہے, کروز ہو رہا ہے,
1: کروز ہے
0: جی, کروز ہو رہا ہے. تو رچا جی اس کی پوری کنڈکٹ کر رہی ہیں, تو رچا جی کا تو معلوم ہے
1: وہ جو کام کر رہی ہیں. میرا آپ سے نویدن ہے کہ اگر آپ نے یہ نہیں اٹینڈ کیا تو ضرور کریں. رچا جی بہت ہی اچھے سے اسے آرگنائز کرتی ہیں,
0: اور یہ اگلے سنڈے 23 تاریخ کو ہے.
1: جی جی, انٹرٹینمنٹ سے لے کر جسے کہتے ہیں نا انفارمیٹیو, وہاں آپ کو کھانے پینا کا تو ملے گا ہی, ساتھ میں شاپنگ کا بھی افسر ملتا ہے. جی,
0: سنگیت سنسکرت اینڈ سناتن تو 12 سے 4 کے بیچ میں ہوگا, اور
1: کہاں سے چل رہا ہے ذرا ڈیٹیل
0: میں وہی دے رہا ہوں. تو بورڈنگ ہوگی 11:45 شارپ, کنگ اسٹریٹ وارف, ڈارلنگ ہاربر پہ ہوگا.
1: بہت اچھا,
0: اور اس کا جو پرائس ہے وہ $105 ایچ ہے, یا 10 ٹکٹ اگر لیتے ہیں تو $1000 کا ہے. اس میں تو ایکچولی خرچے اتنا ہو جاتا ہے, تو یہ کوئی پروفٹ میکنگ نہیں ہوگا. تو اگین 23 تاریخ اگلے سنڈے کو ہے, اور زیادہ جانکاری کے لیے آپ چاہیں تو رچا جی کو آپ فون کر سکتے ہیں. ان کا نمبر ہے 0413-461-293, 0413-461-293. اور ہاں, تو ابھی ایک چھوٹا سا ہم ایک بریک لیں, کیونکہ ہمیں اپنے اسپانسر کا بھی دھیان رکھنا پڑتا ہے.
2: For personal or business tax or self-managed super fund accounts and audit, formation of association, company or trust, cloud accounting with payroll solution with fixed prices, mention Darpan Radio and get your first visit without any charge. Please contact Forbes Accounting on 8095-9405, that's 8095-9405, or visit our website www.fabc.com.au. Our address is Suite 1, 168 Burwood Road, Burwood. Forbes Accounting and Business Consultants are proud sponsors of Darpan Radio.
3: You can listen to community announcements and sponsorships on our website dapanradio.org.au.
4: aap hamari samajik suchnaye aur sponsors ke sandesh hamari website dapanradio.org.au par dekh sakte hain.
5: شروتو, جیسے ہم نے کہا تھا شروع میں کہ ایک کاریہ کرم ہو رہا ہے बड़ा म्यूजिकल कार्यक्रम है जिसका नाम है सुहाना सफर सीरीज टू, एक सीरीज वन पहले हो चुकी है, तो इसके जो आयोजक हैं केदार जी हैं वो हमसे जुड़े हुए हैं, तो मैं उनको आमंत्रित करना होगा। केदार जी नमस्ते। हाँ अच्छा, तो कुछ केदार जी बताइए इस कार्यक्रम के बारे में।
6: हाँ जी, ये जो है सुहाना सफर जो है ये मेरी कॉन्सर्ट कोविड के बाद सीजन वन हुआ था एट द नॉर्थ राइट स्कूल ऑफ आर्ट्स इन कॉक्सेस रोड नॉर्थ राइट। तो वी आई एम द प्रेसिडेंट ऑफ राइट इंडियन एसोसिएशन एंड वी आर दिस इज अ कम्युनिटी इवेंट। सुहाना सफर सीजन टू जो है इट्स अ लाइव बैंड और इट इज a Bollywood concert, all beautiful old songs and a few new songs as well. Or we've got some very very young talented singers as well. I'm giving them an opportunity as well. So it will be a very very good concert. But is ye concert ki highlight jo hai, I've got Bollywood maestro Mr. Mustafa Sajjad bhai. He's come from India. He is a Dada Saheb Phalke Award winner and he's a mandolin maestro. 22,000 songs unhone bajaya hai, ha, over 5 decades. So he has we are so honored to have him. I'm so honored to have him perform at this Suhana Sakar season 2 concert. He's the jewel in the crown for us. Mm-hmm. And he has agreed to come and play for 10-15 minutes. तुझे देखा तो है जाना सनम ए मेरे ज़ोहर ज़री। आई मीन ऑल, आप सोचो जो भी आप है ना, ही हैज प्लेड विद ऑल द म्यूजिशियन, ऑल द डायरेक्टर्स, सिंगर्स, आशा जी, लता जी, लक्ष्मीकांत प्यारे लाल, मेरा कल्याण जी, आनंद जी, मदन मोहन। तो इनकी मतलब
5: क्या नाम बताया आपने, एक बार फिर बता दीजिए श्रोताओं के लिए।
6: इनके नाम है मुस्तफा सज्जाद भाई।
5: अच्छा।
6: He is the son of late music director Sajjad Hussain Sahib. And and people who follow, he was a very very, he actually gave break to Lata ji and he was a very strict perfect music director. He was also a mandolin player as well. He introduced mandolin in India.
5: Achha.
6: Because mandolin is an Italian instrument.
5: अच्छा, तो केदार भाई जरा ये कार्यक्रम के बारे में बता दीजिए, डेट और टाइम।
6: हाँ जी, ये है 27 अगस्त
5: जी,
6: विच इज ये दिन जो है ना वो थर्सडे है जी, और 7 बजे से शुरू होता है और ये है नॉर्थ राइट स्कूल ऑफ आर्ट, कॉक्सेस रोड नॉर्थ राइट। और वहाँ पे देखिए पार्किंग भी बहुत है वहाँ पे।
5: अच्छा।
6: स्ट्रीट पार्किंग है, देयर इज आई थिंक वेरी नॉमिनल पेड पार्किंग एज वेल, सो उसकी कोई दिक्कत नहीं होगा आपको।
5: आज के प्रोग्राम में एक पहली रन कर रहे हैं जिसके विजेता को जो आपने बहुत ही जनरस है, आपने 5 टिकट दिए उनको, तो विनर्स को हम डिक्लेयर करेंगे जो उनको।
6: जी हाँ, आई वुड लव फॉर यू टू गिव अवे 5 टिकट्स एंड इफ दे कैन कम एंड सपोर्ट। और आपका जो वेबसाइट है या व्हाट्सएप ग्रुप में मैंने अजय जी फ्लायर्स मैंने आपको डाल दिया। एंड ऑल्सो वन मोर अट्रैक्शन इज आई हैव गॉट रैफल बीइंग ड्रॉन बाय सांतारा विलास, दे आर गिविंग अवे 3 nights and 4 days एंड 4-star अकोमोडेशन इन बाली
5: विद ब्रेकफास्ट
6: एंड ट्रांसफर। वो बट यू हैव टू कम एंड बाय वेरी नॉमिनल रैफल टिकट्स एट द हॉल। So there is excitement for everyone, you know.
5: तो केदार जी आपके समय के लिए बहुत बहुत बहुत धन्यवाद, और आपके मतलब आज समय की कमी है नहीं तो आपके आपका गाना जरूर सुनते हैं।
6: कोई बात नहीं जी, आप जो हमको मौका दिया उनके लिए बहुत आभार हूँ।
5: थैंक यू वेरी मच। थैंक यू, बाय।
6: थैंक यू वेरी मच।